0: कर रहा हूँ मैं
1: जी रिजवान भाई, आप
0: अक्सर वो जो
1: गर्दन के कुछ आपने लफ्ज इस्तेमाल किया उसके बाद कॉल कट गई थी
0: जी। वजू करते वक्त हम जब सर का मसा करते हैं तो कान और सर का करके गर्दन के पीछे भी हाथ फेर लेते हैं ना, तो एक अरबी पीपल था मस्जिद में ना, वो पता नहीं सीरियन था या तुर्की, तो कह रहा था ये बिदा है। मैंने चलो भाई ठीक है पूछ लेंगे अपने जो हमारे स्कॉलर हैं यहाँ पे।
1: जो कुरान पाक में जो वजू के लिए जिन आजा को धोना और वसा करने का जिक्र, ये हदीस में नहीं है, कुरान पाक में अल्लाह ने बता दिया है, उसमें मसा करने का जिक्र है कहाँ का, सर का, और कानों को जो उसी पानी से आप कानों में उंगलियाँ फेर के उसके बाद अगर आप मसा का नाम देते हैं तो ठीक है दे लें, लेकिन गर्दन का मसा उसका जिक्र है नहीं। जब जिक्र उसमें कुरान पाक में नहीं है तो इसलिए वो उन्होंने मना किया होगा। अब वैसे आप महसूस करते हैं कि भाई यहाँ हो सकता है कि कोई चीज़ लगी हो या आपने हाथ फेर लिया ऐसा, तो इंशाल्लाह उसमें कोई मजाक, लेकिन लाजमी ये वजू का हिस्सा बना के कहेंगे तो फिर वो हमारी तरफ से इजाफा हो जाएगा। अल्लाह ताला ने जो कुरान में कहा है कि जब तो वजू करो तो ये इसे धो, ये यहाँ मसा करो, उसमें गर्दन क्या मसा शामिल नहीं है, इसलिए नहीं करते, नहीं करना चाहिए, इसलिए कि हमारी तरफ से बात है। अगर कभी ऐसे हाथ फेर लिया खैर उसमें इंशाल्लाह ऐसा नहीं कि ये कोई बड़ा गुनाह हो गया, नहीं, बस ये नीयत ना हो कि जी अल्लाह ने तो इतना कहा लेकिन मैं ज़रा और मुत्तकी बनना चाहता हूँ, मैं उससे बेहतर बनना चाहता हूँ, बेहतर वजू करना चाहता हूँ, फिर वो मुश्किल हो जाएगी, फिर गड़बड़ हो जाएगी, क्योंकि जो अल्लाह और उसके रसूल ने जितना बताया है वो सबसे टॉप सबसे अफजल वही तरीका है, अपनी तरफ से उसमें कोई भी इजाफा हम नहीं कर सकते, ठीक है।
0: लेकिन मैं इसमें, हाँ जी ये बात बिल्कुल समझ में आ गई, लेकिन एक चीज मेरे ध्यान में अभी दूसरी इसके साथ आ गई है कि हमारे यहाँ तो मैं चल मैं दिल्ली से हूँ, हमारे यहाँ तो जो वजू करता है इस तरह ही करता है गर्दन के साथ, तो एक
1: हाँ नहीं उस मसलक में ये सिखाया जाता है कि इस तरह करना है, लेकिन जो लोग अब वो किस उसके दलील क्या देते हैं मुमकिन है शेख साहब जानते, मैं नहीं जानता उसके दलील वो क्या देते हैं, लेकिन मैं तो सर ये जानता हूँ कि कुरान पाक में ये अल्फाज आए हैं फलां फलां फलां इनका मसा करना और फलां फलां इनको धोना है, वो मेरे उसमें गर्दन शामिल नहीं है, इसलिए हम उसमें गर्दन का मसा नहीं करते हैं। अगर जो लोग करते हैं उनकी दलील क्या है तो शेख साहब इंशाल्लाह आपको बता देंगे। अभी थोड़ा सा ज़रा इंतज़ार कर लीजिए, मैं उसके सबब नहीं जानता कि वो क्यों करते हैं, बस ये कि उनके यहाँ है जी भाई।
0: दूसरा सवाल ये जानना था सर, कुछ लोग ना अल्हम्दुलिल्लाह को हम्दुलिल्लाह भी बोलते हैं, तो ये क्या दोनों वर्ड सही रहेंगे?
1: नहीं,
0: अल्हम्दुलिल्लाह और हम्दुलिल्लाह
1: अगर कभी नमाज पढ़ रहे हैं या आप तिलावत कर रहे हैं और सूरह फातिहा पढ़ रहे हैं तो उसमें अल्हम्दुलिल्लाह पढ़ना ही लाजमी है, उसमें हम्दुलिल्लाह नहीं कहते, लेकिन हम्द क्या है, एक लफ्ज़ है हम्द, अगर आम बोलचाल में अगर कोई हम्दुलिल्लाह कहता है या हम्दुल्लाह कहता है हम्दुल्लाह कहता है तो वो जायज़ होगा क्योंकि आम बोलचाल है, लेकिन जो अगर आप सूरह फातिहा पढ़ रहे हैं या कुरान पढ़ रहे हैं और उसमें अलहम्द आया है तो उसको अलहम्द ही पढ़ना है, कुरान के किसी लफ्ज़ को एक हर्फ को हम अपनी मर्जी से अलग नहीं कर सकते, काट नहीं सकते। हाँ मसला किसी ने पूछा क्या हाल चाल है तो वो कहते हैं अलहम्दुलिल्लाह, तो अब यूँ लगा कि जैसे उसने अल नहीं पढ़ा, तो ये
0: जी बिल्कुल यही हाँ, बिल्कुल यही बात आपने सही नोटिस किया।
1: हाँ तो उसमें क्या है कि वो कहना ज़रूरी नहीं कि वो बाकायदा तजवीद के साथ कहे अल्हम्दुलिल्लाह, ऐसा नहीं कहे, वो आम गुफ्तगू में अल्हम्दुलिल्लाह वो इसलिए कह देता है तो वो जायज़ है, उसमें कोई ममानत नहीं है, उसमें वो कोई वो सूरह फातिहा नहीं पढ़ रहा है, वो अल्लाह ताला की तारीफ कर रहा है
0: और उसमें बहुत क्लियर हो गया, बहुत क्लियर हो गया सर भाई, बहुत क्लियर हो गया माशाल्लाह, जज़ाकअल्लाह
1: बारकअल्लाह फीक,
0: जज़ाकअल्लाह
1: बहुत शुक्रिया भाई आपका रिजवान भाई। और कोई कॉल तो नहीं है, फिर हम दुआ की तरफ आ जाते हैं, वैसे भी टाइम क्या होगा 29 हो रहे हैं। यकीन सामिन आपको याद होगा कि हम जिस दुआ को याद कर रहे हैं आजकल वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की यह दुआ है कि अल्लाहुम्मा इन्नी अस्अलुका मिनल खैरि कुल्लिही आजिलिही व आजिलिही मा अलिमतु मिन्हु व मा लम अलम, यह है खैर मांगने की दुआ। اللہ جتنی بھی خیر ہے جتنی بھلائی ہے جتنی بھی نیکیاں ہیں جتنا بھی مال دولت یہ وہ جتنا بھی حلال چیزیں ہیں نا میں ساری تجھے مانگتا ہوں فوری ملنے والی بھی اور بعد میں ملنے والی بھی میں ان کے بارے میں جانتا ہوں یا میں ان کے بارے میں بالکل مجھے پتہ ہی نہیں کہ وہ کیا چیز ہے لیکن ہے میرے لیے بہتر تو یا اللہ میں تجھ سے وہ مانگتا ہوں مجھے وہ دے دے وہ فوری ہو بعد میں ملنے والی ہو بعد میں بھی دے دے مجھے ابھی بھی چاہیے بعد میں بھی چاہیے اللہ کے رسول نے ہمیں اس طرح دعا سکھائی خیر و بھلائی کی دولت کی رزق کی گھر کی آسائش کی گاڑی زمین ہر یہ سب چیزیں جو بھی جائز ہیں نا وہ سارے خیر ہیں اس کے بعد آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ اعوذ بک من الشر کلہ ہر وہ چیز جو کہ شر کہلاتی ہے جو کہ حرام ہے سود ہے اور کوئی چیز ہے جو حرام ہے حرام جانوروں کا گوشت ہے اور حرام کام ہے جو جن کاموں سے اللہ تعالیٰ نے منع کر دیا ہے وہ سارے کے سارے کام شر ہیں تو میں ہر شر سے میں تیری پناہ مانگتا ہوں اعوذ بک من الشر کلہ آجل ہی و آجل ہی ابھی گناہ کروں ابھی کوئی حرام کام کروں یا بعد میں کروں یا اللہ میں تیری پناہ چاہتا ہوں میں اس سے بچنا چاہتا ہوں مجھے اس سے بچا کے رکھنا ما علم تو من ہوں وہ معلوم عالم میں وہ جانتا ہوں یا میں نہیں جانتا کئی انسان وہ گناہ کر دیتے ہیں نا ان کو پتہ ہی نہیں ہوتا کہ یہ بھی یہ گناہ ہے وہ شرک کر رہے ہوتے ہیں لیکن ان کو پتہ ہی نہیں ہوتا کہ یہ شرک ہے یہ حرام ہے تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے ہمیں یہ دعا سکھائی کہ اللہم انی اعوذ بک من الشر کلہ عاجلہ و آجلہ ما علمت منہ وما لم اعلم پہلے خیر اس کے بعد اسی طرح وہی الفاظ ہیں صرف خیر اور شر کا آپ فرق کریں گے نا اس کی جگہ پہ وہ رکھ دیں گے تو وہ مانگی گئی ہے اور اسے پناہ مانگی گئی ہے تو یہ ہمارا آج اتنا ہی اسی پر اکتفا کرتے ہیں پھر اگلے ہفتے میں انشاءاللہ باقیہ اس کا حصہ پیش کریں گے ما علم تو من ہو و ما لم عالم یہ شر کے حوالے سے اور اب ہم آتے ہیں جوابات کی طرف اور جوابات میں پہلے جو سوال تھا احمد بھائی کا تھا کیونکہ یاسین بھائی تو ویسے انہوں نے رابطہ کر لیا ایسا سوال نہیں آیا ان کی طرف سے یہ زوال کے وقت کے حوالے جیسے ان کا سوال تھا کہ لوگ یہ سمجھتے ہیں کہ 12 بجے وہ تو زوال کا ٹائم ہوتا ہے تو اب زوال کے وقت کیا سنتیں پڑھی جا سکتی ہیں یا زوال کے وقت کچھ نوافل پڑھے جا سکتے ہیں یا وہ جو طیب مسجد میں جاتے ہیں لوگ پڑھتے ہیں تو کیا زوال کے وقت نماز پڑھی جا سکتی ہے
2: بسم اللہ الرحمن الرحیم ہمارے احمد عزیز بھائی اور سارے سامعین کرام عرض یہ ہے کہ سورج جب نکلتا ہے تو حرکت میں ہوتا ہے شیخ محترم الشمس تجری لمستقر لها جب جیسے شیخ صاحب نے بھی آپ لوگوں سے فرما کر ذکر کیا جب آسمان کے ایک دم بیچ کو پہنچتا ہے تو اس کو استواء کہتے ہیں کیونکہ ابھی ایسے جگہ کو سورج پہنچ گیا ہے جس کے رائٹ اور لیفٹ کو یا جہاں سے حرکت کر کے آیا ہے اور جس طرف جا رہے دونوں برابر ہو گئے ہیں ابھی اس ٹائم میں نماز جو ہے نفل مطلق اتفاق علماء مکروہ ہیں نہیں نماز پڑھنی چاہیے نفل مطلق اس ٹائم میں در حال کہ جیسے شیخ صاحب نے آپ لوگوں سے فرمایا ذوات الاسباب جس کو پکارتے ہیں وہ نماز جو کسی سبب سے جڑی ہوئی ہو جیسے تحیت المسجد ہے یا کسوف ہے تو وہ یہاں خاص طور پر خلیج میں علماء کرام اس کے جواز کے قائل ہیں اگر اس ٹائم میں سبب موجود ہو گئے تو بہرحال یہ جو یہاں اذان ہوتی ہے نا اذان سے 10 سے 15 منٹ تک شیخ محترم پہلے یہ ٹائم ہوتا ہے استواء کا اور اسی لیے شیخ محترم آپ نے توجہ ضرور فرمایا ہوگا کہ نماز عید جو ہے ہم سورج نکلنے سے
1: 10 منٹ بعد کر
2: 10 اور 15 تقریباً ہاں تو یہ بھی اتنا ہی ٹائم اس میں بھی ہوتا ہے وہ تو طلوع شمس ہے اور یہ استواء اور پھر زوال زوال شیخ محترم جب غروب کا جو آدھا یہ ہے آسمان کا حصہ ہے نا دوسرے حصے کو جب سورج پہنچتا ہے اور وہاں منتقل ہوتا ہے تو اس سے پھر زوال شروع ہوتا ہے کیونکہ زوال میلان کو کہتے ہیں ابھی مائل ہو گیا سورج اس طرف اس میں اس ہاف میں چلا گیا ہے تو اس ٹائم میں مطلق نفل جو ہے وہ نہیں ہے, آپ قضا نماز پڑھ سکتے ہیں آپ, اور